यो हो किप्स 98.3 FM तपाईसँगको सहयात्रा।

यो हो किप्स 98.3 FM तपाईसँगको सहयात्रा।

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888
9: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
10: अब धन ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
11: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: 3114.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
3: यु क्यान डान्स,
4: यु क्यान सिंग, ऑल यु गॉट टू डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: The Pai Sundhununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बिहानको 7 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: Kips FM 98.3 presents Beauty, Health and Lifestyle.
7: हेलो हेलो नमस्कार श्रोता मित्र स्वागत छ तपाईँलाई कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा तपाईँ सुन्दै हुनुहुन्छ रेडियो स्टेशन किप्स एफएम 98.3 मेगाहर्ज द रेडियो अफ न्यू जेनेरेसन र म छु तपाईँको साथमा आज यस कार्यक्रमको आरजे जेसिका तपाईँले अब भने हामीलाई सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस www.keepsfm.com मार्फत वा हाम्रो पात्र एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ हजुर यस कार्यक्रममा म यहाँलाई सौन्दर्य स्वास्थ्य वा जीवनशैली सम्बन्धित जानकारी वा यही टपिक्स रिलेटेड केही टिप्सहरूको बारेमा जानकारी दिने गर्दछु आज यस कार्यक्रममा भने म भन्न जाँदैछु हामीले डे टु डे लाइफमा अनजानमै वा अननोइङली गरिने स्किन केयरका कमन मिस्टेक्सहरू बारे भनिन्छ नि हेल्दी स्किन इज नट अबाउट पर्फेक्सन इट्स अबाउट प्रोटेक्सन तर आजको सोसल मिडियाको समयमा हामी मध्ये धेरैले हेल्दी स्किन भन्दा पनि पर्फेक्ट स्किनको पछि दौडिरहेका छौँ वास्तवमा हामीले दैनिक जीवनमा गर्ने साना साना गल्तीहरूले नै हाम्रो स्किनलाई सबैभन्दा धेरै असर गरिरहेका हुन्छन् सो यस कुरा सम्बन्धी म कार्यक्रममा अगाडि भन्ने नै छु अहिलेको लागि भने सुन्नेछौँ हामी एउटा मिठो गीत र गीतको नाम रहेको छ टाढा बाई यवेश थापा एन्ड ओसिन खार्की

All right, श्रोता मित्र भर्खरै हामीले यवेश थापा र ओसिन कार्कीको आवाजमा सुन्यौं मिठो गीत टाढा। अब भने हामी लागौ आजको विषयवस्तु तर्फ। आजको हाम्रो टपिक रहेको छ कमन स्किन केयर मिस्टेक्स। सो फर्स्ट मिस्टेक भनिरहेको छ हामीले आफ्नो फेसलाई बारम्बार छोइरहने। काम गर्दा होस् वा फोन चलाउँदा वा सोच्दै गर्दा पनि हामीले आफ्नो फेस छोइरहन्छौ। हाम्रो हातमा भएको ब्याक्टेरिया र ओइलले एक्नेहरू झन बढाउन सक्छ। त्यसैले तपाईँले आफ्नो फेसमा डाइरेक्टली हातले छुन भन्दा पनि अगाडि राम्रोसँग हात धोएर ह्यान्ड वास गरेर मात्रै छुनुहोला। ओके, सो मैले आजको फर्स्ट मिस्टेकको बारे पनि कुरा गरिसके। अब भने सुन्छौ हामी हाम्रो नेक्स्ट सङ र सङको नाम भनिरहेको छ थोरी देर फ्रम द मुभी हाफ गर्लफ्रेन्ड, जसलाई गाउनु भएको छ फरहान साइद र श्रेया घोषालले।

श्रोता मित्र, आज यस ब्युटी हेल्थ एन्ड लाइफस्टाइलको एपिसोडमा म कुरा गर्दैछु हामीले डे टु डे लाइफमा गरिने कमन स्किन केयर मिस्टेक्सहरूको बारे. सो नेक्स्ट मिस्टेकतिर लागौँ है त. हाम्रो नेक्स्ट मिस्टेक रहेको छ फेसवास धेरै पटक गर्ने. धेरै पटक फेसवास गर्नाले छाला अझै सफा हुन्छ भन्ने सोच जुन हामीमा हुन सक्छ त्यो भने एकदमै गलत हो. त्यस्तो धेरै गर्नाले हाम्रो स्किनमा भएको नेचुरली नै प्रड्युस हुने ओइलहरू जुन हुन्छ त्यसलाई हटाएर नै ड्राइनेस र इरिटेसन झन बढाउन सक्छ. त्यसैले हामीले दिनमा दुईचोटि भन्दा फेसवास पनि गर्नु हुँदैन र दुईचोटि फेसवास गर्नु एकचोटि बिहान र एकचोटि बेलुका गर्नु नै हाम्रो फेसको लागि मोर देन इनफ हुन्छ. सो यो सेकेन्ड मिस्टेक पनि मैले हजुरहरूसँग सेयर गरिसके. अब भने लाग्छौ हामी हाम्रो नेक्स्ट सङ तर्फ. अब हामी सुन्नेछौँ गीत बुढो भयो बाई द फिरन्ते. र यो गीत पछि भने म लिनेछु एउटा छोटो मिठो ब्रेक र ब्रेक पछि म जेसिका फेरि पनि कार्यक्रम ब्युटी हेल्थ र लाइफस्टाइलको साथै मिठा मिठा गीतहरू पनि लिएर आउने नै छु. टिल देन भने स्टेसन चेन्ज नगर्नुहोला. किप लिसनिङ टु स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज.

0: नयाँ बलिउड संगीतको जादु तपाईँकी रेडियो किप्स एफएममा।
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईँसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
4: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
2: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
5: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
6: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: free internet ko matalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
5: म्युजिक मज्जा म्युजिक मज्जा
4: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
6: किप्स 98.3 FM, your companion.
7: Keeps FM 98.3 presents Beauty, Health and Lifestyle.
4: Welcome back after first commercial break. कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा जहाँ म आज हामीले गरिने कमन स्किन केयर मिस्टेक्स बारे कुराकानी गर्दैछु र म छु तपाईँको साथमा आरजे जेसिका र तपाईँले सुन्दै हुनुहुन्छ रेडियो स्टेसन किप्स एफएम 98.3 मेगाहर्ज द स्टेसन द्याट किप्स यु कुल किप्स यु अलाइभ एन्ड किप्स यु एन्टरटेन तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस www.keepsfm.com मार्फत वा हाम्रो पात्र एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ हामीसँग सोसियल मिडियाहरूमा पनि कनेक्ट गर्न नबिर्सिनुहोला हाम्रो फेसबुक इन्स्टा तथा टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज सो आज हाम्रो टपिकमा अर्को मिस्टेक भनिरहेको छ नयाँ प्रडक्टहरू एकैचोटिमा धेरै प्रयोग गरिहाल्ने गल्ती हामीले सोसियल मिडियामा देखेर वा कोही अरू आफ्नो साथीभाइ दिदी बहिनीहरूबाट सुनेर पनि इन्फ्लुएन्स त भएका नै हुन्छौँ तर एकैपटक आफ्नो स्किनलाई नबुझी आफ्नो स्किनको टाइप नबुझी रेटिनोल भिटामिन सी एएचए बिएचए जस्ता एक्टिभ इन्ग्रिडियन्ट्सहरू सुरु गर्दा स्किन रियाक्ट गर्न सक्छ त्यसैले आफ्नो स्किनलाई बुझेर वा अझै राम्रो छालाको डक्टरसँग डिस्कस गरेर मात्रै आफ्नो स्किन टाइप अनुसार नयाँ प्रडक्ट बिस्तारै इन्ट्रोड्युस गराउनुहोला अल राइट यो पोइन्ट पनि मैले दिइसकेको छु अब हामी लाग्छौँ हाम्रो नेक्स्ट सङ सुन्नतर्फ हामी अब सुन्नेछौँ गीत लग्जा गले फ्रम द मुभी वो कौन थी जसलाई आफ्नो सुरिलो आवाज दिनुभएको छ लता मङ्गेशकरले भने लिरिक्स दिनुभएको छ राजा अली खानले

All right, भर्खरै गीत सुनेर मलाई त एकदमै नोस्टाल्जिया फिल भयो. हजुरलाई पनि पक्कै त्यस्तो कतै न कतै त फिल भयो नै होला. अब भने ढिला नगरी लागौ हामी हाम्रो नेक्स्ट पोइन्ट तर्फ. अघि हामीले नयाँ प्रलग बिस्तारै इन्ट्रोड्युस गर्नुपर्छ भन्ने कुरा त बुझि नै सक्यौँ. हामीले सधैँ युज नगरेको प्रडक्ट लिँदा प्याच टेस्ट नगरी नलिनु होला. हजुर श्रोता मित्र, कुनै पनि नयाँ प्रडक्ट सिधै अनुहारमा प्रयोग गर्नुभन्दा अगाडि पहिला कानको पछाडी वा हातको भित्री भागमा प्याच टेस्ट गरेर अनि स्किनले के अनुसार रियाक्ट गर्छ त्यो बेसिसमा मात्रै नयाँ प्रडक्ट इन्ट्रोड्युस गर्नुहोला. ओके, अब यो मिस्टेकको कुरा पनि हामीले गरिसकेका छौँ. अब भने पालो भएको छ एउटा रमाइलो गीत सुन्नेको. हाम्रो नेक्स्ट सङ रहेको छ बगैँचामा नजाऊ तिमी फ्रम द मुभी सुख दुःख, जसमा सिङ्गर सुन्नुहुन्छ उदित नारायण झा एन्ड साधना सरगन भने लिरिक्स दिनुभएको छ शिव रेग्मी र बाबुरामले, म्युजिक भने दिनुभएको छ सम्भुजित बास्कोटाले.

वेल मित्रहरू, भर्खरै हामीले यो मिठो गीत बगैँचामा नजाऊ तिमी सुनिसकेका छौँ। डेली हामीले स्किन केयर रिलेटेड गरिने मिस्टेक्समा अब भने अर्को मिस्टेक मैले ल्याएको छु, जुन रहेको छ स्किन केयरले तुरुन्तै रिजल्ट दिन्छ भन्ने एक्सपेक्ट गरेर आफूले चाहेको रिजल्ट नआएपछि स्किन केयर नै डिस्कन्टिन्यू गरिदिने। कता कता हजुरले पनि कहिले न कहिले यस्तो त गर्नु नै भएको छ होला। तर श्रोता मित्र, धेरै स्किन केयर प्रडक्ट्सले प्रभाव देखाउन कम्तीमा पनि 6-8 हप्तासम्म त लागेकै हुन्छ। यो सिचुएसनमा चाहिँ टाइमली कन्सिस्टेन्ट धैर्य हुन एकदमै इम्पोर्टेन्ट हुन्छ। त्यसैले रिजल्ट आएन भनेर छोटो समयमा नै आत्तिनु भन्दा पनि हामी डिसिप्लिन्ड र पेसेन्ट भएर त्यसलाई निरन्तरता दिइरहनु पर्ने हुन्छ। अल राइट, यो पोइन्ट पनि भइहाल्यो। अब भने फेरि पनि गीत सुन्ने पालो भइसकेको छ। गीत रहेको छ कसुर बाई प्रतीक कुहार, मिक्सिङ गर्नुभएको छ जो विशियानोले भने मास्टरिङ गर्नुभएको छ जो लाप्रोटाले। यो गीत पछि भने फेरि पनि हामी लिनेछौँ एउटा छोटो ब्रेक, र ब्रेक पछि म आरजे जेसिका कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा अझै धेरै इन्फर्मेसन र टिप्सहरू लिएर आउने नै छु। टिल देन स्टेसन भने चेन्ज नगर्नुहोला। किप लिसनिङ टु किप्स एफएम 98.3 मेगाहर्ज।

0: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
3: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
2: किन ए एसी लाइट ब्रिक नै
3: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
2: वाह मैले खोजेको जस्तै रहेछ
3: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-44
4: बाबु पानीको बिल तिरिदे ल
5: ल तिरिदे
6: बाबु बत्तीको बिल तिरिदे आज
5: ल ल तिरिदे
4: दादा इन्टरनेटको पनि लास दिनु है आज
5: ल त्यो पनि तिरिदे
4: तर सबै कुरा यति छिटै कसरी तिरिस
5: किनकि मसँग हाम्रो पात्र छ
6: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
5: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
14: Hollywood Times, every day, 11 to 12.

0: तपाई सुन्दै हुनुहुन्छ
1: के
2: ई
1: बी
2: एस
3: किप्स 98.3 FM योर कम्पानियन
4: किप्स FM 98.3 प्रेजेन्ट ब्युटी हेल्थ एन्ड लाइफस्टाइल.
1: Welcome back after second commercial break. Tapai sundai hunuhuncha Kips FM 98.3 MHz, the radio of new generation. Ra karyakram raheko cha beauty, health and lifestyle. Ani yehi kura haru sambandhi ma tips haru dine gardachu. Aaja ko episode ma bhanirheko cha topic common skincare mistakes haru. Ab bhane lagau hami hamro arko point tarfa shrota mitra. Hajurle skincare products haru sakina lageko wa thorai bhayeko time ma कहिले न कहिले त औँला हालेर निकाल्ने प्रयास त पक्कै पनि गर्नुभएको छ होला. मैले पनि कहिले न कहे त्यस्तो गरेको नै छु. तर श्रोता मित्रहरू, यो गर्नु एकदमै गलत हो. त्यस्तो गर्नाले हाम्रो हातमा भएको ब्याक्टेरिया प्रडक्टमा जान सक्छ. यही कारणले गर्दा हामीले हातले भन्दा पनि सम्भव भए एउटा क्लिन स्प्याचुला प्रयोग गरेर पनि प्रडक्ट सेफली निकालेर स्ट्रेस फ्री भएर युज गर्न सक्छौँ. यसले गर्दा हात फोरो पनि हुने भएन, हातको फोरो पनि प्रडक्टमा जाने भएन. अल राइट, यो मिस्टेक पनि भइहाल्यो. नाउ मुभिङ अन टु द सङ. हाम्रो नेक्स्ट सङ रहेको छ भनाइ बाई ट्राइबल रेन.

अल राइट श्रोता मित्र, भर्खरै हामीले ट्राइबल रेनको गीत भनाई पनि सुनिसक्यौ। ओके, नेक्स्ट पोइन्ट फर कमन स्किन केयर मिस्टेक्स रहेको छ रफ टावेलले फेसमा जोडले युज गर्ने। हामीले फेसलाई टावेलले जोडले सफा गर्दा हाम्रो स्किन ब्यारियरमा अननेसेसरी फ्रिक्सन पर्दछ। त्यसैले श्रोता मित्रहरू, फेसको लागि हामीले सधैँ सफ्ट टावल युज गरेर हल्का गरी प्याड ड्राई गर्दा राम्रो हुन्छ। टावल भने हामीले फेसको लागि एउटा सेपरेट नै बनाउँदा ठिक हुन्छ, जसमा ब्याम्बु, अर्ग्यानिक कटन वा माइक्रो फाइबरको मटेरियलले बनेको युज गर्दा त अझै बेस्ट नै हुन्छ। अब भने मुभिङ अन टु द सङ, मैले लिएर आएको छु गीत पहली नजर मे। दिस इज द सङ फ्रम द मुभी रेस। यसमा सिङ्गर हुनुहुन्छ अतिफ असलाम, भने लिरिसिस्ट हुनुहुन्छ समीर, र म्युजिक कम्पोजर हुनुहुन्छ प्रीतम चक्रवर्ती।

All right, श्रोता मित्र भर्खरै हामीले अदीप असलामको सुरिलो स्वरमा पहली नजरमै गीत पनि सुनिसकेका छौँ. आजको कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा आजको एपिसोडमा रहेको छ नेक्स्ट टिप, पर्फेक्ट स्किनको पछाडि कहिल्यै पनि नलाग्ने. हजुर श्रोता मित्र, अहिलेको फिल्टर र एडिटिङको समयमा धेरै मानिसहरूले आफ्नो वास्तविक छालालाई नै नराम्रो ठान्न सक्नुहुन्छ. तर यो कुरा बुझ्नुहोस् कि श्रोता मित्र, हेल्दी स्किन भनेको पोरलेस, पोर नभएको वा पिम्पल फ्री स्किन मात्रै होइन. एउटा नर्मल मान्छेको स्किनमा कहिलेकाहीँ हर्मोनल इम्ब्यालेन्सले गर्दा वा पल्युसनले गर्दा, अहिले त काठमाडौँमा पल्युसन पनि निकै नै बढेको छ, र स्ट्रेस जस्ता विभिन्न कारणहरूले गर्दा ब्रेकआउट हुनु वा टेक्स्चर पोर्सहरू एकदमै नर्मल कुरा हो. त्यसैले श्रोता मित्र, हामीले पर्फेक्ट स्किनको पछि लाग्न भन्दा पनि आफ्नो स्किनलाई कसरी हेल्दी बनाउने र हाम्रो ब्यारियरलाई कसरी अझ स्ट्रङ बनाउने भन्ने कुरामा अझ ध्यान दिनुपर्छ. अल राइट श्रोता मित्र, यो पोइन्ट पनि मैले हजुरसँग सेयर गरिसकेँ र आजको ब्युटी हेल्थ एन्ड लाइफस्टाइल कार्यक्रमको यो अन्तिम पोइन्ट हुनेछ र कार्यक्रमको लागि निर्धारित समय पनि सकिन लागेको छ. र अब ढिला नगरी लागौ आजको अन्तिम गीततर्फ. र गीत रहेको छ कहिले आउने हो बाई पशुपति शर्मा एन्ड प्रिया भण्डारी. लिरिक्स दिने र म्युजिक दिने काम गर्नुभएको छ पशुपति शर्माले भने म्युजिक अरेन्जर हुनुहुन्छ विश्वास नेपाल. मिक्सिङ र मास्टरिङ गर्ने काम भने गर्नुभएको छ विनोद परियारले. यो रहेको छ आजको हाम्रो यस कार्यक्रमको अन्तिम गीत. र कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिन नभुल्नुहोला. हाम्रो फेसबुक, इन्स्टा, टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज. यदि भन्दै म आरजे जेसिका पनि बिदा माग्न चाहन्छु. धन्यवाद.

0: Life-Changing Quotes. सुन्दर व्यक्ति सधैं राम्रो नहुन पनि सक्छ, तर राम्रो व्यक्ति सधैं सुन्दर हुन्छ। यो भनाई हो मदर टेरेसाको।
1: टिप्स 98.3 FM मा गजल संसार।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 8 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइव
5: Keeps you entertained. Keeps 98.3 FM, your companion, your companion, your companion.
6: Bing, bing, bing, dum, dum.
7: Mix Max at 98.3.

0: 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
2: अरु होइन, ये एसी लाइट ब्रिक नै रोज्नुस्।
1: किन एसी लाइट ब्रिक नै?
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तो रहेछ।
2: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मालिक हो धादिङ। फोन 01591 35 96, 98 012 35 444।
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग।
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
5: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार।
4: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाटिगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
4: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
9: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: क्लासिक हिंदी पॉप टाइम।
11: चलने लगी है हवाएं, सागर भी लहराए।
4: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3।

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: Mix Max at 98.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: life-changing quotes. भगवानसँग तपाईका लागि ठूला योजनाहरू छन्। विश्वास राख्नुस्।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: You can dance.
6: You can sing. All you gotta do is
7: just tune in.
6: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888।
11: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio, naya generation ko. Naya generation ko.
12: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m.

0: Давай сындыгнуться. Kips FM 98.3 MHz, your companion.
1: Kips. Time check.
2: अहिले बिहानको 9 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Kips most wanted.
8: हेलो नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम किप्स मोस्ट वान्टेडमा. किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ. द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स एन्टरटेन. र म निजल उपस्थित भइसकेको छु किप्स मोस्ट वान्टेड लिएर. काउन्टडाउन सो रहेको छ किप्स मोस्ट वान्टेड, नेपाली गीत सङ्गीतहरूको काउन्टडाउन सो रहेको छ. नेपाली पप आधुनिक गीतहरूको काउन्टडाउन तपाईँले सुन सक्नुहुन्छ कार्यक्रम किप्स मोस्ट वान्टेडमा, स्टेसन किप्स एफएम 98.3 यो कम्पेनियनमा. हामीलाई वर्ल्डवाइड सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्र एप प्रयोग गर्न सक्नुहुन्छ. फलो गर्नु होला हाम्रो इन्स्टाग्राम, फेसबुक, टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 MHz. अहिले भने चाहिँ हामी नम्बर 10 तर्फ लाग्दैछौँ. नम्बर 10 यो विक रहेको छ चिसो चिसो झरी बाई प्रताप दास एन्ड नक्षत्र रिमाल. लिरिक्स एन्ड म्युजिक रहेको छ सौगात श्रेष अनुरागीको. अरेन्ज गरेका छन् विष्णु तामाङले भने, मिक्स मास्टर भने गरेका छन् कुमार सानु पुनले. सुन्छ नम्बर 10 चिसो चिसो झरी.
9: किप्स मोस्ट वान्टेड नम्बर 10.

0: नम्बर 9 को पालो छ. नम्बर 9 मा यो विक रहेको छ, आफ्नो बनाई लैजाओ बाय सुमन सरगम एन्ड मेलिना राई. लिरिक्स एन्ड म्युजिक रहेको छ सन्तोष सुनारको, मिक्स मास्टर गरेका छन् रेशम गडलले. सुन्छौ नम्बर 9 मा आफ्नो बनाई लैजाओ.
1: Kids most wanted number 9.

0: हेर न, एक महिना कति छिटो बित्यो पत्तै भएन। हेर्दा हेर्दै जाने दिन पनि आइसकेको छ। तिमीसँग गरेको वाचा अझै पुरा गर्न बाँकी छ। तिम्रो आवश्यकता पुरा गर्नको लागि म अझै दुःख गर्न तयार छु।
1: तिमी सधैँ मेरो सपना मात्रै भन्छौ। तिम्रो सपना चाहिँ के हो?
0: मेरो सपना कहिल्यै तिम्रो नजरबाट ओझेल नहुनु।

0: ओके, अब चाहिँ नम्बर एटको पालो भइसकेको छ. नम्बर एटमा यो विक रहेको छ, के छ खबर, हिरोनी बाई चक्रबम एन्ड दीपिका बाई मगर एन्ड सन्तोष परियार. लिरिक्स रहेको छ जया खत्तीको एन्ड चक्रबमको. म्युजिक भने दिएका छन् चक्रबम एन्ड अरेन्ज मिक्स मास्टर गरेका छन् एचबिएन किस्मतले. नम्बर एटमा सुन्छौ के छ खबर हिरोनी.
1: Kids must wanted number 8.

हजुर नम्बर सेभेन तर्फ फटाफट लागौ. नम्बर सेभेनमा यो विक रहेको छ मनको कुरा बाई प्रवेश मानसाके एन्ड सिजसु श्रेष्ठ. कम्पोजिसन रहेको छ प्रवेश मानसाकेको अनि लिरिक्स भन्नु रहेको छ दीपक विवश आँसुको. सुन्छौ नम्बर सेभेनमा मनको कुरा.

0: every Tuesday 12 PM and Thursday 8 PM.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
3: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
8: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
12: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
13: म्युजिक मज्जा
12: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
13: History of Rock.
14: Here I am. Rock you like a hurricane.
15: Monday 3 PM. Only on Keeps FM 98.3 MHz, your companion.

0: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
1: लिस्ट मोस्ट वान्टेड
2: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेसन किप्स एफएम 98.3 यो कम्पेनियन ट्युनिङ गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन र म निजल छु तपाईँको साथमा किप्स मोस्ट वान्टेडमा हामी काउन्टडाउन गरिरहेका छौँ नम्बर 10 नम्बर 7 का गीत त सुनिसक्नु भएको छ र नम्बर 6 को पालो पनि भइसकेको छ नम्बर 6 मा यो विक रहेको छ मलाई तानेर लैजाओ बाई मेलिना राय एन्ड प्रज्वल कार्की लिरिक्स एन्ड म्युजिक रहेको छ मिलन भट्टराईको भने अरेन्ज मिक्स मास्टर गरेका छन् दिवेश राईले सुन्छौँ नम्बर 6 मा मलाई तानेर लैजाओ
3: किप्स

0: अब नम्बर फाइभको पालो छ. नम्बर फाइभमा इटरीको बजारमा गाउँदैछन् आनन्द कार्की एन्ड गङ्गा कडेल. लिरिक्स रहेको छ श्रीकृष्ण लुइटेलको भने कम्पोजिसन रहेको छ लक्ष्मण शेषको. म्युजिक दिएका छन् अर्जुन कटुवालले, मिक्स मास्टर गरेका छन् पोखरा सोनकरले. सुन्छौ नम्बर फाइभमा इटरीको बजारमा.
1: Gifts most wanted number 5.

फोरको पालो छ. अब नम्बर फोरमा सल्लाह कर्णाली गाउँदैछन् प्रमोद खरेल, एन्ड सपोर्टिङ भोकल रहेको छ सृष्टि बुढाको, लिरिक्स एन्ड म्युजिक रहेको छ सुरज थापाको, भने म्युजिक अरेन्जमेन्ट गरेका छन् प्रमोद एन्ड परम्परा, एन्ड सुरज थापाले सुन्छ नम्बर फोरमा सल्लाह कर्णाली.

0: हाम्रो पहिलो सेगमेन्टको पालो भइसकेको छ. पहिलो सेगमेन्टको नाम रहेको छ फ्ल्यासब्याक. फ्ल्यासब्याकमा आज हामी एउटा पुरानो चर्चित गीत प्ले गर्दैछौँ र गीत रहेको छ कर्मा ब्यान्डको सङ कहाँ होला खरभारा.
1: फ्ल्यासब्याक.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: फूल को डाले डाले मा तिम्रो रूप को लाले
2: नेपाली चलचित्रका सदाबहार गीतहरु
3: मेरो
2: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Kips FM 98.3.
4: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तो रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591335396 98012345

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my WorldLink and always stay connected wherever you are.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: दोस्रो अनि अन्तिम व्यापारिक विषयमा पछि फेरि पनि स्वागत छ. स्टेसन किप्स एफएम 90.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ र म निजल छु तपाईँको साथमा. र किप्स एफएम 90.3 तपाईँले वर्ल्ड वाइड सुन्नुको लागि kipsfm.com हाम्रो पात्र एप प्रयोग गर्नुहुन्छ. फोलो गर्नु हामीलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइरहेको छ किप्स एफएम 90.3 मेगाहर्ज. र हामी लाग्दैछौँ नम्बर 3 तर्फ. नम्बर 3 यो विक रहेको छ माया छ मनमा छ भाइ एसडी योगी एन्ड रिस्मा फुन. लिरिक्स रहेको छ राम अविरल विष्टको. म्युजिक डिरेक्टर रहेका छन् एसडी योगी. म्युजिक प्रड्युसर भनिरहेका छन् रिकेश गुरुङ. भने मिक्स मास्टर भने गरेका छन् एसडी योगीले. सुन्छौ नम्बर 3 माया छ मनमा छ.
1: किप्स मोस्ट वान्टेड नम्बर 3.

0: नम्बर टू को पालो छ, नम्बर टूमा धोका गाउँदैछिन् एलिना चौहान, लिरिक्स रहेको छ विष्णु भण्डारीको, भने म्युजिक दिएका छन् सरोज पोखरेलले, म्युजिक अरेन्ज मिक्स मास्टर गरेका छन् दिवेश राईले। सुन्छौ नम्बर टूमा धोका।
1: किप्स मोस्ट वान्टेड नम्बर 2।

0: हाम्रो दोस्रो सेगमेन्टको पालो भइसकेको छ माई चोइस सेगमेन्टको नाम. माई चोइसमा आज ल्याएको छु गीत कोरी हेर बाई ब्रिजेस रेस्टा एन्ड बियोन्ड.
1: My choice.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: स्वस्थ जीवन, सुखी जीवन। हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक, सधैं तपाईं सँग।
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायण टारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
2: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार।
1: खुसीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।

0: Mette it pretty fair.
1: Are you ready for the big O? This is Inbox.

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: The world's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: Luga logo, gadi chadne thau samma jau. गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
5: के भो बोलादै के गुनगुनाइरहेको
4: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
5: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्ष देखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन्ना नमान्नुहोस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: This is Keeps 98.3 FM, your companion.
7: Are you ready for the big O?
8: This is Inbox.

0: Life-Changing Quotes. खुशी र भाग्यमानी ती व्यक्तिहरू हुन्छन् जसले जीवनको दैनिक भोगाईलाई सकारात्मक तरिकाले लिन्छन्, थोरै गुनासो गर्छन् र जीवनमा ससाना कुराहरूका लागि आभारी हुन्छन्।
1: Are you ready to turn up the volume and rock out like never before?
2: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
1: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
2: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
1: Rock Fever, every Friday 9 a.m. and every Thursday 7 p.m.
2: Radio station, Keeps FM 98.3 megahertz.
3: Wake me up when September ends.
4: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888।
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
12: Keeps FM 98.3 megahertz, your companion. The radio of new generation.
14: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
14: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
15: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मजा म्युजिक मजा
15: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।

0: गिफ्ट्स टाइम चेक
1: अहिले बिहानको 11 बजेको छ।
2: Keeps you cool,
3: keeps you alive,
4: keeps you entertained, keeps 98.3 FM your companion, your companion, your companion.
5: Kips 98.3 FM को Hollywood Time मा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
3: अब धन्ना नमान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888
10: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

and Bali Bob. Flashback. Every Sunday and Tuesday, 10:15.

0: Don't change the station. We'll be right back. You are listening to GIPS FM 98.3 MHz, your companion. Just tune in.
1: Sunau lo yaad, sunau lo geet. Bollywood Golden Hits. GIPS FM 98.3 MHz ma. आइतबार र मंगलबार दिवसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईं के रेडियो किप्स एफएम मा.
2: नेपाली पॉप, फ्लैशबैक. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
3: Swasth Jeevan, Sukhi Jeevan, Halesi Clinic, Sadhai Tapai Sangha. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा.
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा.
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा.
2: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्।
5: हलिसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
2: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
6: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
7: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
6: किन ए एसी लाइट ब्रिक नै?
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
6: वाह, मैले खोजेको जस्तै रहेछ.
7: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01591 35 96, 98012 35 44.
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
12: राजा मतिवा मती नएवा नि पुछि चंगुटु खेले.
13: नेपाल भाषाया न्याही पुसी चौमेता
14: सुथेया 6:30 to 7 तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज.
15: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरू कार्यक्रम
16: म्युजिक मजा, म्युजिक मजा
15: प्रत्येक मंगलबार बेलुकी 8 to 9 र प्रत्येक बिहीबार बिहान 7 to 8 मात्र किप्स 98.3 एफएम मा.
17: यो हो किप्स एफएम 98.3 मेगाहर्ट्ज.
11: किप्स 98.3 FM को कलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: History of Rock.
7: Monday 3 p.m. only on Keeps FM 98.3 megahertz, your companion.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न बसे बसे बसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब धन नमान्नुस् नॉनस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. शुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि.
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: यु क्यान डान्स,
8: यु क्यान सिंग, ऑल यु गॉट टू डू इज
9: जस्ट ट्यून इन
10: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
11: Amilai sunnuhos www.kipsfm.com marfat. Just tune in, radio naya generation ko.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motinaewa Ne Puchi Changutu Kenu
6: नेपाल भाषाया न्याय पुसिचौ मेत
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
8: FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
9: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
10: Namaskar ani hardik swagat cha. Tapai sunnai huncha Kips 98.3 FM.
11: Hajur namaste ani swagat cha, yo Kips FM 98.3.
12: Sujalappa ani namaskar Kips 98.3 FM.
13: Yo ho Kips 98.3 FM. तपाईं सँगको सहयात्रा।
14: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3।

0: 하셔야 등에 붓이 좋습니다.
1: 수태야 6:30에서 7시 तक 스테이션 KIPS FM 98.3 MHz
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
3: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511
7: www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नया जेनेरेसनको
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.

0: Hits 98.3 FM, your companion.
1: Classic Hindi Pop Time at Kips FM 98.3.

0: Life-Changing Quotes. बिहानको एउटा सानो सकारात्मक सोचले तपाईको पूरा दिन परिवर्तन गर्न सक्छ।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।
3: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into Weekly 10.
1: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.

0: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: यु क्यान डान्स
5: यु क्यान सिङ ऑल यु गॉट टु डू इज
6: जस्ट ट्यून इन
5: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.
7: Amilai Sunnuhos, www.keepsfm.com marfat. Just tune in, radio, naya generation ko.

0: History of Rock.
1: Monday, 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
2: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: your home. KIPS 98.3 FM. तपाईं सँगको सहयात्रा.
1: KIPS FM 98.3 presents Pop Hour.
2: मुझे कैसे पता न चला कि तू मैनु प्यार.
1: Every Friday 12 p.m.
3: उसने जाना की तारीफ मुमकिन नहीं.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
7: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
6: किन ए एसी लाइट ब्रिक नै?
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
6: वाह, मैले खोजेको जस्तो रहेछ.
7: स्ट्रङ, लाइट एन्ड स्मार्ट. एसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
10: बाबु, पानीको बिल तिरिदे ल.
11: ल तिरिदे.
12: बाबु, बत्तीको बिल तिरिदे आज.
11: ल ल तिरिदे.
10: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
11: ल त्यो पनि तिरिदे.
10: तर सबै कुरा यति छिटै कसरी तिरिस?
11: किनकि मसँग हाम्रो पात्र छ.
12: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
11: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.

0: The radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: This is History of Rock.
2: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
3: 스와스타 जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511
7: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
8: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: यु क्यान डान्स
11: यु क्यान सिंग ऑल यु गॉट टु डू इज
12: जस्ट ट्यून इन
13: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.

0: on KIPS 98.3 FM.
1: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
3: Amilai Sunhos, www.kipsfm.com Marfot. Just tune in, Radio Naya Generation Ko.
4: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
11: 01 42 35 888 98 012 35 888

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन नाना मान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: You can dance,
5: you can sing, all you gotta do is
6: just tune in
5: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
9: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.
10: Kyunki tum hi ho, ab tum hi ho, zindagi.
11: Best romantic Hindi song.
12: Best romantic Hindi song.
11: Best romantic Hindi songs every Sunday 9 p.m. Tuesday 6 p.m. Station KIPS FM 98.3 MHz.
13: Kehi naulo
14: rochak
13: ani achamma lagne tathya haru KIPS 98.3 FM ma karyakram radio ma rochak, radio ma rochak.
14: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र KIPS 98.3 FM-मा।
15: This is KIPS 98.3 FM, your companion.

Life-Changing Quotes. बुद्धि र चरित्र साँचो शिक्षाको लक्ष्य हो। यो भनाई हो मार्टिन लुथर किङ जुनियरको।

0: Dabei sunt de anunța Kips FM 98.3 MHz, your companion.
1: Kips Time check.
2: Ahile din soko 3 baje ko cha.
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
5: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज.
6: हेलो, नमस्कार नमस्कार श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड न्यूजमा स्वागत छ. किप्स एफएम 98.3 योर कम्पेनियन. ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द अलवेज किप्स यू कुल, किप्स यू अलाइभ, किप्स यू एन्टरटेन. कार्यक्रम विकली वर्ल्ड न्यूज तपाईँले हरेक आइतबार बिहानको 7 बजे सुन सक्नुहुन्छ, सोमबार बेलुकी 8 बजे, मङ्गलबार दिउँसोको 3 बजे सुन सक्नुहुन्छ. कार्यक्रममा तपाईँले गतत्व घटेका विश्व घटनाहरू, वर्ल्ड न्युजहरू सुन सक्नुहुन्छ र साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ. र अहिले पनि चाहिँ हामी लाग्दछौँ पहिलो साङ्गीतिक कोसेलीतर्फ. चट्ट हेर्दा हजुर, गीतको बोल रहेको छ पिरे पिर बाई भुपु पाण्डे.

श्रोता मित्र विकली वोलेन्समा पहिलो न्युज तर्फ लान चाहन्छु। न्युज रहेको छ, मार्च यता इरानमा 50 भन्दा बढीलाई मृत्युदण्ड। संयुक्त राष्ट्र संघका मानव अधिकार सम्बन्धी उच्चायुक्त भोल्कर टुर्कले मार्च महिना यता इरानमा राष्ट्रिय सुरक्षा सम्बन्धी मुद्दामा 50 भन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले इरानी अधिकारीहरूलाई सबै प्रकारका मृत्युदण्ड तत्काल रोक्न र मृत्युदण्डको व्यवस्था पूर्ण रूपमा अन्त्य गर्ने दिशामा अघि बढ्न आग्रह गरेका छन्। भोल्कर टुर्कद्वारा बुधबार जारी गरिएको वक्तव्य अनुसार मार्च 19 यता कम्तीमा 56 जनालाई राष्ट्रिय सुरक्षा सम्बन्धी आरोपमा मृत्युदण्ड दिएको छ। तीमध्ये 27 जनाको मुद्दा यस वर्षको शुरूआतमा भएका सरकार विरोधी व्यापक प्रदर्शनसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ। संयुक्त राष्ट्र संघका अनुसार पछिल्ला केही महिनामा इरानमा मृत्युदण्ड र मृत्युदण्डको सजाय सुनाइने घटनामा उल्लेखनीय वृद्धि भएको देखिएको छ। यसले मानवाधिकारको अवस्था झन गम्भीर बन्दै गएको संकेत गरेको छ। मानवाधिकारका क्षेत्रमा काम गर्ने विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले पनि इरानमा द्वन्द्व र राजनीतिक तनावको वातावरणलाई उपयोग गर्दै सरकारले मृत्युदण्डको संख्या बढाएको आरोप लगाएका छन्। ओस्लो स्थित मानवाधिकार संस्था इरान ह्युमन राइट्सले इरानभित्र र बाहिर रहेका आफ्ना सदस्यहरूबाट प्राप्त सूचनाका आधारमा सरकारले युद्ध र सुरक्षा चुनौतीलाई ढाल बनाएर आन्तरिक दमन अभियानलाई तीव्र बनाएको जनाएको छ। संस्थाका अनुसार यस अवधिमा पक्राउ, कडा कारवाही र मृत्युदण्डका घटनामा उल्लेखनीय वृद्धि भएको छ। मानव अधिकार संगठनहरू तथा संयुक्त राष्ट्र संघका स्वतन्त्र विज्ञहरूले सन् 2026 जुन 17 अमेरिका र इरान बीच हस्ताक्षर भएको 14 बुधे इस्लामाबाद समझदारी पत्र प्रति पनि असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार उक्त समझदारी पत्रमा मानव अधिकार संरक्षण सम्बन्धी कुनै स्पष्ट व्यवस्था समावेश नगरिएकाले इरानी सरकारले त्यसको फाइदा उठाउँदै आन्तरिक दमन र मृत्युदण्डको अभियानलाई अझ तीव्र बनाएको हो। यसैबीच इरानका वरिष्ठ सुधारवादी नेता तथा राजनीतिक बन्दी मुस्तफा ताजादेहले इबिन कारागारबाट खुला पत्र सार्वजनिक गर्दै युवा प्रदर्शनकारीहरूको मृत्युदण्ड तत्काल रोक्न सरकारसँग आग्रह गरेका छन्। लामो समयदेखि इरानको राजनीतिक व्यवस्थाको आलोचना गर्दै आएका मुस्तफा ताजादेहले मृत्युदण्डको निर्णयलाई आगोसँग खेल्नु सरह भएको टिप्पणी गरेका छन्। यस्ता मृत्युदण्डले देशलाई फेरि विनाशकारी हिंसाको चपेटामा पार्न सक्छ, उनले चेतावनी दिँदै भनेका छन्। उनका अनुसार मृत्युदण्डको नीति जारी रहे राज्य र समाजबीचको दूरी अझ बढ्ने, संवाद तथा शान्तिपूर्ण परिवर्तनको सम्भावना कमजोर हुने र देश फेरि हिंसात्मक द्वन्द्वको चक्रमा फस्ने जोखिम बढ्नेछ। मानव अधिकार कर्मीहरूले इरानमा राजनीतिक अभियोग, राष्ट्रिय सुरक्षा सम्बन्धी आरोप तथा सरकार विरोधी प्रदर्शनमा सहभागी भएका माथि कठोर कारवाही बढ्दै गएको बताएका छन्। उनीहरूले निष्पक्ष न्यायिक प्रक्रिया सुनिश्चित गर्न, राजनीतिक बन्दीहरूको अधिकारको रक्षा गर्न तथा मृत्युदण्डको प्रयोग तत्काल स्थगित गर्न अन्तर्राष्ट्रिय समुदायले थप दबाव दिनुपर्ने आवश्यकता औल्याएका छन्। कार्यक्रम विकली वर्ल्ड न्यूजमा हामी अर्को गीततर्फ लाग्दैछौँ। गीत रहेको छ तृष्णा गुरुङको आवाजमा, लै बरी लै।

हजुर श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड न्यूज मा अब हामी नेक्स्ट न्यूज तर्फ लाग्दैछौं। न्यूज रहेको छ, पेरूमा पर्यटकीय विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्य सहित 13 जनाको मृत्यु। पेरूको नाजका सहर नजिकै एक पर्यटकीय विमान दुर्घटना हुँदा 11 जना युरोपेली पर्यटक सहित 13 जनाको ज्यान गएको छ। मृतकहरूमा 7 जना इटाली, 2 जना स्पेन र 2 जना जर्मनीका पर्यटक रहेका छन् भने विमानका पाइलट र को पाइलटको पनि दुर्घटनामा परि मृत्यु भएको छ। इका सहरबाट उडान भरेको उक्त विमान पर्यटकहरूलाई 2000 वर्ष पुरानो ऐतिहासिक नाजका लाइन्स देखाउन जाँदै थियो। नाजका लाइन्स क्षेत्र नजिकै पुगेपछि विमान नजिकैको खेतमा खसेर दुर्घटनाग्रस्त भयो र त्यसमा आगो लाग्यो। दुर्घटना पश्चात विमानको भग्नावशेष नजिकै जलेका शवहरू छरिएका थिए। दुर्घटनामा परेको विमान पेरूको एरोडियाना नामक कम्पनीद्वारा सञ्चालित थियो। एयरलाइनको वेबसाइटमा उल्लेख भए अनुसार सो कम्पनीको पछिल्लो 14 वर्षदेखि सेस्ना ग्रान्ड क्याराभ्यान विमान मार्फत नाजका लाइसेन्सको माथिबाट सिनिक फ्लाइट्सको सेवा प्रदान गर्दै आएको थियो। हाल दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ भने एरोडियानाले यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। कार्यक्रममा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत रहेको छ भाइरल गोर्खे मुभीबाट बतासले उडाइ ल्यायो।

0: tips FM 98.2 MHz dörtlünün.
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
2: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
1: किन ए एसी लाइट ब्रिक नै?
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तै रहेछ।
2: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-3544।
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: Hits 98.3 FM, your companion.
1: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
2: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेशन किप्स एफएम 98.3 यो कम्पानी ट्युन इन गर्दै हुनुहुन्छ र म निजल छु तपाईँको साथमा र कार्यक्रम तपाईँले हरेक आइतबार बिहानको 7 बजे सोमबार बेलुकी 8 बजे मंगलबार दिउँसोको 3 बजे सुन सक्नुहुन्छ। कार्यक्रममा गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन सक्नुहुन्छ। अहिले पनि हामी लाग्दैछौँ अर्को न्युजतर्फ। न्युज रहेको छ, हालसम्मकै शक्तिशाली एल निनो मानिसमा कस्तो पार्ला असर। हजुर, यो न्युजको शीर्षक रहेको छ, अब हामी सुन्छौँ पुरा न्युज। उष्णकटिबन्धीय प्रशान्त महासागर विशेष गरी मध्य र पूर्वी भेगमा असामान्य रूपमा चरम एल निनो तीव्र गतिमा विकसित भइरहेको छ। यसको तीव्रता विगतका रेकर्डहरू तोड्ने दिशामा अघि बढिरहेको छ र यसले विश्वव्यापी मौसम प्रणालीलाई असर गर्न समेत सुरु गरिसकेको छ। यसको अर्थ आगामी 1-2 वर्षमा विश्वका विभिन्न क्षेत्रमा यसले पार्न सक्ने प्रभावबारे गरिएका मौसम पूर्वानुमानकर्ताहरू अझ विश्वस्त हुँदै गएका छन्। धेरैजसो कम्प्युटर मोडलका पूर्वानुमानले यस एल निनो सन् 1950 यताकै सबैभन्दा शक्तिशाली हुने देखाएका छन्। तर यसले मानिस, हाम्रो दैनिक जीवन र अर्थतन्त्रमा पार्ने प्रभाव भने त्यति सरल छैन। एल निनो एउटा जटिल प्रणाली हो र यसको प्रभाव स्थान तथा वर्षको समय अनुसार निकै फरक हुन्छ। वास्तवमा सबैभन्दा शक्तिशाली एल निनो भन्नाले के बुझिन्छ भन्ने कुरा पनि स्पष्ट पार्न आवश्यक छ। एल निनो जलवायु चक्रको एउटा अवस्था हो जसमा उष्णकटिबन्धीय प्रशान्त महासागरको मध्य तथा पूर्वी भागमा समुद्रको तापक्रम औसतभन्दा बढी हुन्छ। बादल र भारी वर्षा मार्फत समुद्रमा रहेको ठूलो मात्राको ताप वायुमण्डलमा स्थानान्तरण हुन्छ। कोलम्बिया विश्वविद्यालयका जलवायु तथा जनस्वास्थ्य अनुसन्धानकर्ता जेफ्री साइमनका अनुसार मौसम प्रणालीमा आएको परिवर्तन घण्टी बजाउँदा त्यसको ध्वनि तरङ्ग फैलिएको जस्तै विश्वका अन्य क्षेत्रमा पनि फैलिन्छ। वैज्ञानिक रूपमा कुनै एल निनोलाई रेकर्ड स्तरको शक्तिशाली भनेर परिभाषित गर्दा उष्णकटिबन्धीय प्रशान्त महासागरको निश्चित मानक क्षेत्रमा पानी कति तातियो भन्ने आधार लिइन्छ। तर यसबाट तपाईँ बसेको ठाउँमा कस्तो मौसम हुने हो भन्ने बारे भने धेरै जानकारी प्राप्त हुँदैन। सबैभन्दा शक्तिशाली एल निनोको अर्थ सबैभन्दा ठूलो विपत्ति होइन। अनौठो लाग्न सक्छ, तर सबैभन्दा शक्तिशाली एल निनोले कमजोर एल निनोको तुलनामा अनिवार्य रूपमा बढी विनाशकारी प्रभाव पार्छ भन्ने हुँदैन। त्यसैले आगामी 1 वर्षसम्म हरेक दिन संसारका विभिन्न भागमा विशाल बाढी र शक्तिशाली आदि एकैसाथ आउने अपेक्षा गर्न मिल्दैन। बरु एल निनोको मापन गरिएको तीव्रता जति बढी हुन्छ, वैज्ञानिकहरूले टेलिकनेक्सन भन्ने गरेका सामान्य रूपमा देखिने प्रभावहरू देखिने सम्भावना त्यति नै बढ्छ। केही स्थानमा यसको अर्थ खडेरी वा बाढी जस्ता चरम मौसमी घटना पनि हुन सक्छ। एल निनो र लानिना मौसमी जलवायु पूर्वानुमानका सबैभन्दा महत्त्वपूर्ण आधार हुन्। यसको अर्थ एल निनोको संकेत जति बलियो हुन्छ, त्यसका प्रभावबारे त्यति नै विश्वसनीय रूपमा पूर्वानुमान गर्न सकिन्छ। यही कारण अहिले मौसमी पूर्वानुमानहरू निकै विश्वस्त देखिएका छन्। महत्वपूर्ण कुरा के हो भने यस्ता पूर्वानुमानले देशहरूलाई तातो हावाको लहर, खडेरी, बाढी तथा खाद्य आपूर्तिमा आउन सक्ने अवरोध लगायत सम्भावित प्रभावबारे समयमै चेतावनी दिन्छन्। साइमनका अनुसार एल निनोका सम्भावित प्रभावबारे पहिले नै जानकारी हुनु नीति निर्माताका लागि अत्यन्त महत्वपूर्ण अवसर हो। उदाहरणका लागि इन्डोनेसिया र अस्ट्रेलियामा खडेरी, भारतमा सामान्यभन्दा सुक्खा गर्मियामिन मनसुन तथा अफ्रिकाका विभिन्न क्षेत्रमा खडेरी र औसतभन्दा बढी वर्षा हुन सक्ने सम्भावनाबारे पूर्व तयारी गर्न सकिन्छ। संयुक्त राज्य अमेरिकामा एल निनोका कारण देशको उत्तरी भागमा सामान्यताभन्दा नरम जाडो हुन सक्छ। दक्षिणी भागमा भने शरद र जाडो महिनामा औसतभन्दा बढी वर्षा हुन सक्छ। एल निनोका बेला सामान्यता एटलान्टिक महासागरमा औसतभन्दा कम सामुद्रिक आदिका गतिविधि हुन्छन्। यस विपरीत उष्णकटिबन्धीय प्रशान्त महासागरमा औसतभन्दा बढी हरिकेन तथा टाइफुन गतिविधि हुन सक्छ। अमेरिकाका तल्लो 48 राज्यका लागि एटलान्टिकमा कम हरिकेन हुनु एल निनोको सम्भावित लाभदायक प्रभावको एउटा उदाहरण हो। एल निनो जति शक्तिशाली हुन्छ, त्यसका टेलिकनेक्सन प्रभावहरू वास्तविक रूपमा देखिने सम्भावना पनि त्यति नै बढी हुन्छ साइमनले भने, अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन एनओएए मा मौसमी जलवायु पूर्वानुमानमा विशेषज्ञ नाथानियल जोन्सनका अनुसार अत्यन्त शक्तिशाली एल निनोले विश्वका अन्य जलवायु प्रणालीको तुलनामा मौसमी मौसम प्रणालीलाई प्रभाव पार्ने प्रमुख शक्ति बन्न सक्ने सम्भावना हुन्छ। उनका अनुसार रेकर्ड स्तरको शक्तिशाली एल निनो हुँदा केही प्रभाव सामान्य भन्दा ठूलो वा तीव्र हुन पनि सक्छन्, यद्यपि यो निश्चित भने हुँदैन। सन् 2027 एल निनो जारी रहने अनुमान। साइमनका अनुसार एल निनोको पूर्वानुमान गर्ने सबैभन्दा कम्प्युटर मोडलहरूले एकै पटक यो शक्तिशालीदेखि रेकर्ड स्तरको शक्तिशाली एल निनो जाडोयामसम्म र सम्भवतः सन् 2027 धेरै समयसम्म जारी रहने कुरा देखाउनु अत्यन्त असामान्य हो। सामान्यतया केही मोडलले एल निनो कमजोर हुँदै जाने वा त्यसको चिसो पानीसँग सम्बन्धित अवस्था ला निनामा परिवर्तन हुने पूर्वानुमान गर्छन्, तर यसपटक त्यस्तो भएको छैन। उपलब्ध पूर्वानुमानको सम्पूर्ण अवधिसम्म एल निनो नै जारी रहने देखिएको छ। एल निनोको एउटा सामान्य प्रभाव विश्वको औसत तापक्रम बढ्नु हो। एल निनोका कारण उत्पन्न हुने तापक्रम वृद्धिले मानिसका गतिविधिका कारण लामो समयदेखि भइरहेको विश्वव्यापी तापक्रम वृद्धिमाथि थप प्रभाव पार्छ। हाल जारी एल निनोले रेकर्ड स्तरको उच्चतम तीव्रता हासिल गर्ने अनुमान भइरहेकाले सन् 2026 र 27 अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना अझ बढेको छ। विश्वव्यापी समुद्री सतहको तापक्रम पनि कम्तीमा 2 महिनादेखि रेकर्ड स्तरमा उच्च रहेको छ। संयुक्त राष्ट्र संघीय निकाय विश्व मौसम विज्ञान संगठन WMO का पछिल्ला पूर्वानुमान अनुसार अगस्तदेखि अक्टोबरसम्म विश्वका लगभग सबै क्षेत्रमा औसतभन्दा बढी तापक्रम रहने सम्भावना छ। यसको ठूलो कारण शक्तिशाली एल निनो भए पनि यस गर्मीयाममा अमेरिका र युरोपमा घातक गर्मीको लहर तथा डडेलोले निम्त्याउने शक्तिशाली हिट डोमको मुख्य कारण एल निनो नै भएकोमा वैज्ञानिकहरू विश्वस्त छैनन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार एल निनो बारे चेतावनी दिँदै भने, एल निनो बलियो हुँदैछ, पहिले आगोमा रहेको ग्रहमा यसले थप इन्धन थपिरहेको छ। न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघमा बोल्दै उनले भने, हामी यस्तो क्षेत्रमा प्रवेश गरिरहेका छौँ जहाँ यसअघि पुगेका छैनौँ। साइमनले एल निनोलाई ठूलो चुलोमा बलिरहेको वर्णसँग तुलना गरेका छन्। यसले प्रशान्त महासागरको विशाल क्षेत्रमा वायुमण्डललाई तताउँछ र विश्वव्यापी रूपमा चरम गर्मीका घटनाहरू बढाउन सक्छ। हालका पूर्वानुमान सही साबित भएमा यसको प्रभाव विशेष गरी आगामी गर्मीयाममा बढी देखिन सक्छ। पूर्व तयारीका लागि महत्वपूर्ण समय। विशेषज्ञहरूका अनुसार शक्तिशाली एल निनो बारे पहिले नै प्राप्त भइरहेको जानकारीले स्थानीय सरकारदेखि किसान र मानवीय सहायता संस्थासम्म पूर्व तयारी गर्ने अवसर दिएको छ। सहरहरूले चरम गर्मी वा भारी वर्षाका घटनाका लागि योजना बनाउन सक्छन्। किसानहरूले खडेरी वा बाढीको सम्भावना अनुसार फरक फरक जातका बाली लगाउन सक्छन्। खडेरीबाट प्रभावित हुन सक्ने क्षेत्रमा काम गर्ने सहायता संस्था तथा समूहहरूले खाद्य सहायता पहिले नै भण्डारण वा नजिकै पुर्याएर राख्न सक्छन्। एल निनोका बेला सामान्य भन्दा सुखा हुने क्षेत्रमा पानीको अभाव व्यवस्थापनको योजना पनि प्राथमिकतामा राख्नुपर्ने साइमनले बताएका छन्। पूर्वानुमान र यसको उच्च विश्वसनीयताका कारण अहिले नै तयारी सुरु गर्ने समय हो, साइमनले भने। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब नेक्स्ट सङ्गतर्फ लागौँ। सङ्ग रहेको छ बिहे भएको छैन फ्रम द मुभी छक्का पन्जा 5।

हजुर किप्स एफएम 98.3 मा अब हामी लाग्दछौँ अर्को न्यूजतर्फ. न्यूज भनिरहेको छ निर्वाचनबाटै सक्रिय हसिना. बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्किने आफ्नो प्रतिबद्धता दोहोऱ्याउँदै निर्वाचनमा रहे पनि देशको राजनीतिमा आफू सक्रिय रहने संकेत दिएकी छन्. विशेषकहरूले उनको पछिल्लो अभिव्यक्तिलाई अवामी लीगका समर्थकलाई एकजुट राख्ने, दलको राजनीतिक प्रभाव कायम गर्ने र राष्ट्रिय राजनीतिमा आफ्नो सान्दर्भिकता जोगाइराख्ने प्रयासका रूपमा व्याख्या गरेका छन्. भारतमा निर्वाचनमा रहेकी 78 वर्षीय हसिनाले जुलाईमा एएएफपीसँगको कुराकानीमा वर्षको अन्त्यसम्म बङ्गलादेश फर्किने इच्छा व्यक्त गरेकी थिइन्. उनले आफू पक्राउ पर्न, जेल जान वा ज्यान समेत घुम्न सक्ने सम्भावनाबारे जानकार रहे पनि जनताको आग्रहका कारण स्वदेश फर्कन चाहेको बताएकी थिइन्. हेलिकप्टर मार्फत भारत गएको 2 वर्ष पूरा भएको अवसरमा बुधबार उनले शेख हसिनाको घर फर्किने शीर्षकको नयाँ दिल्ली स्थित कार्यक्रममा टेलिफोन मार्फत सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो. ढाका स्थित नर्थ साउथ विश्वविद्यालयका राजनीति विज्ञानका प्राध्यापक मोहम्मद जलाल उद्दिन सिकदरका अनुसार हसिना अझै पनि अवामी लिगका लागि प्रभावशाली राजनीतिक प्रतीक हुन् र उनको सम्भावित पुनरागमन दलको अस्तित्वसँग जोडिएको विषय बनेको छ. अवामी लिगका एक वरिष्ठ नेताले पनि पार्टीका धेरै नेता कार्यकर्ता पक्राउ परेकाले हसिनाले आफू फर्कने चाहना व्यक्त गर्नु उनीहरूप्रतिको जिम्मेवारी बोधको अभिव्यक्ति भएको बताए. उनका अनुसार यसले दलभित्रको मनोबल कायम राख्न मदत पुर्याउन सक्छ. ढाकाबाट प्रकाशित प्रथम आलो दैनिकले हसिनाको स्वदेश फर्कने घोषणा पार्टीमाथिको प्रतिबन्ध हटाउन दबाव सिर्जना गर्ने, कार्यकर्तालाई उत्साहित बनाउने र राजनीतिक स्थान पुनस्थापित गर्ने रणनीतिको अंश हुन सक्ने विश्लेषण गरेको छ. यद्यपि अवामी लिगका पूर्व वरिष्ठ नेता तथा हालका आलोचक महमुदुर रहमान मन्नाले उक्त धारणा अस्वीकार गर्दै पार्टीलाई पुनर्गठन गर्न अन्य नेताहरूलाई अवसर दिन सकिने अवस्था भए पनि हसिनाले त्यसो नगरेको टिप्पणी गरेका छन्. विश्लेषक सिकदरका अनुसार हसिनाको सम्भावित पुनरागमनले प्रधानमन्त्री तारिक रहमान नेतृत्वको वर्तमान सरकारलाई थप राजनीतिक दबावमा पार्न सक्छ. उनले हसिना स्वदेश फर्किए तत्काल कानूनी प्रक्रियामा पर्ने सम्भावना रहे पनि त्यसले राजनीतिक अस्थिरता निम्त्याउन सक्ने आकलन गरे. यसबीच प्रधानमन्त्रीका सल्लाहकार जाहेद उर रहमानले सरकारले हसिनालाई स्वदेश फर्कन स्वागत गर्ने बताउँदै उनी फर्किए कानून अनुसार न्यायिक प्रक्रिया अघि बढाइने स्पष्ट पारे. उनका अनुसार बङ्गलादेशले भारतसँग हसिनाको सुपुर्दगीका लागि औपचारिक अनुरोध गरिसकेको छ. हसिना ढाका स्थित अदालतमा उपस्थित नभएपछि उनी विरुद्ध उक्साहट, हत्या गराउन आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको अभियोगमा फैसला सुनाइएको थियो. हसिनाको सम्भावित पुनरागमनको विषय बङ्गलादेश र भारतबीच सुधारोन्मुख सम्बन्धका बीच पनि संवेदनशील मुद्दाका रूपमा हेरिएको छ. ढाकाले उनको सुपुर्दगीका लागि पटक पटक आग्रह गर्दै आएको छ भने भारतले कानूनी प्रक्रिया अनुसार विषयको अध्ययन भइरहेको जनाएको छ. भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शेख हसिनाको घर फर्किने कार्यक्रमसँग भारत सरकारको कुनै संलग्नता नरहेको र कार्यक्रममा व्यक्त गरिने विचारलाई सरकारले समर्थन नगर्ने स्पष्ट पारेका छन्. यद्यपि बङ्गलादेशका केही विश्लेषकले हसिनाको मुद्दा दुई देशबीचको कूटनीतिक सम्बन्धमा प्रभाव पार्ने विषयका रूपमा प्रयोग हुन सक्ने टिप्पणी गरेका छन्. ढाका स्थित अमर देश दैनिकका सम्पादक महमुदुर रहमानले यसलाई नयाँ दिल्ली र ढाका बीचको शक्ति सन्तुलनसँग जोडिएको राजनीतिक विषयका रूपमा हेरेका छन्. हजुर कार्यक्रममा नेक्स्ट सङ्ग तर्फ लागौ. सङ्ग रहेको छ आँखामा आउने सपनी. इन्जोय दिस सङ्ग.

0: झंडे एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू
1: थ्री इन वन
2: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
3: योर होम केप्स 98.3 FM तपाई संगको सहयात्रा
4: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News.
5: दोस्रो अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ. तपाईँ स्टेशन किप्स एफएम 98.3 ट्युन इन गर्दै हुनुहुन्छ र म निजोल छु तपाईँको साथमा. र विकली वर्ल्ड न्यूज तपाईँ सुन्दै हुनुहुन्छ. विकली वर्ल्ड न्यूजमा गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ. अहिले पनि हामी अर्को न्यूजतर्फ लाग्दैछौँ. न्यूज रहेको छ, भारतको एसआर समूहले बेलायतमा 5.8 अर्ब डलर लगानी गर्ने. भारतको प्रख्यात एसआर समूहले बेलायतमा कम कार्बन ऊर्जा रूपान्तरण परियोजनाहरू निर्माण गर्न 4.3 अर्ब पाउन्ड करिब 5.79 अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ. समूहले गत सोमबार विज्ञप्ति जारी गर्दै 2035 सम्ममा सो लगानी सम्पन्न गर्ने योजना सार्वजनिक गरेको हो. स्टेनलो इनर्जी हब एसआर समूहको इकाइ एसआर एनर्जी ट्रान्जिसन फ्युलले प्रतिदिन 2 लाख ब्यारल क्षमताको स्टेनलो रिफाइनरी सञ्चालन गर्दै आएको छ. EETF का अध्यक्ष प्रशान्त रुइयाले 4.3 अर्ब पाउन्डको लगानी पाइपलाइनले बेलायतको ऊर्जा रूपान्तरणमा सहयोग पुर्याउनका साथै दीर्घकालीन आर्थिक मूल्य सिर्जना गर्ने र हजारौं उच्च दक्ष रोजगारीका अवसरहरू पैदा गर्ने बताएका छन्। कुल लगानी मध्ये 1 अर्ब भन्दा बढी पाउन्ड स्टेनलोलाई अग्रणी ऊर्जा रूपान्तरण केन्द्रमा रूपान्तरण गर्नका लागि अन्तिम लगानीको निर्णय लिने चरणमा पुगेको विज्ञप्तिमा उल्लेख छ. एसआरले बेलायतमा आफ्नो खुद्रा नेटवर्क विस्तार गर्दै 800 नयाँ स्थानमा इन्धन आपूर्ति गर्ने लक्ष्य राखेको छ. यसका साथै समूहले स्टेनलो परियोजना नजिकै डाटा सेन्टरहरू निर्माण गर्ने सम्भावनाको समेत खोजी गरिरहेका छन्। हजुर, विकली वर्ल्ड न्यूजमा नेक्स्ट सङ्गतर्फ लागौँ. सङ्ग रहेको छ सरर सरर बाई केयर सिंह लिम्बू.

ओके श्रोता मित्र, कार्यक्रममा अब हामी अर्को न्यूज तर्फ लाग्दैछौ। न्यूज रहेको छ, स्पेस एक्स फाल्कन 9 रकेटको क्षतिग्रस्त हिस्सा चन्द्रमामा ठोकिएको वैज्ञानिकहरूको अनुमान। गत वर्षदेखि अन्तरिक्ष आसपास घुमिरहेको स्पेस एक्स फाल्कन 9 रकेटको क्षतिग्रस्त भाग चन्द्रमामा ठोकिएको अनुमान वैज्ञानिकहरूले लगाएका छन्। यो हिस्सा 4 टन टाउलको छ। तीव्र गतिमा भएको यो ठक्करले पृथ्वीमा कुनै खतरा नहुने उनीहरूले बताएका छन्। तर विस्फोटले नयाँ लुनार क्रेटर बन्न सक्ने उनीहरूले बताए। यस रकेटलाई फ्लोरिडा स्थित नासाको केनेडी स्पेस सेन्टरबाट जनवरी 2025 उडाइएको थियो, तर अन्तरिक्षमा पुगेपछि यो रकेट क्षतिग्रस्त भयो। यसअघि वैज्ञानिकहरूले नेपाली समय अनुसार बुधबार 11:40 जाँदा यो रकेटको हिस्सा चन्द्रमामा ठोकिन सक्ने अनुमान लगाएका थिए। BBC.com ले आफ्नो लाइभ 12:37 रिपोर्टिङ गरेको छ। यस अवशेष अहिले चन्द्रमामा ठोकिसकेको अनुमान वैज्ञानिकहरूले गरेका छन्। यस घटनालाई नियालिरहेका टेलिस्कोपहरूले ठक्करको पुष्टि गर्नेछन्। झण्डै 8,690 किलोमिटर प्रति घण्टाको तीव्र स्पिडमा यो अवशेषले चन्द्रमालाई ठक्कर दिने पूर्वानुमान वैज्ञानिकहरूले लगाएका थिए। यो ठक्करपछि उत्पन्न हुने धुलोले केही माइल लामो बादलको घेरा बनाउने पनि अनुमान गरिएको छ। तर सूर्यको प्रकाशका कारण यसलाई पृथ्वीबाट नाङ्गो आँखाले हेर्न कठिन हुनेछ। उच्च गुणस्तरको टेलिस्कोप र क्यामेरा प्रयोग गरिरहेका व्यावसायिक एस्ट्रोनमर्सहरूले पनि तत्काल यस ठक्करबारे पुष्टि गर्न सकेका छैनन्। नासाका अनुसार यो ठक्करले 18 मिटर चौडा र 4 मिटर गहिरो क्रेटर सिर्जना गर्नेछ। त्यसपछि धुलो र चट्टानलाई सतहतिर फाल्छ। नासाका प्रवक्ता जिमी रसेल्सले मंगलबार भनेका थिए, यो प्रभावले धरतीमा कुनै असर गर्ने छैन। नासाका वैज्ञानिकहरूले घटनाको लुना डेटा संकलन गर्ने योजना बनाएका छन्। यसले अन्तरिक्षमा वस्तुहरू पहिचान गर्न नयाँ तरिकाहरू सिकाउनेछन्। प्राय अवस्थामा रकेटका यस्ता क्षतिग्रस्त हिस्साहरू पृथ्वीकै वायुमण्डलमा फर्कन्छन् र जल्छन् वा समुद्रमा खस्छन्। तर यसपटक यो टुक्रा अन्तरिक्षमै छुटेर चन्द्रको कक्षतर्फ गयो। कार्यक्रममा अब हामी अर्को गीतर्फ लाग्दैछौँ। गीत रहेको छ आमाले बन्थे फ्रम द मुभी जेरी अन टप।

श्रोता मित्र, विकली वर्ल्ड सुन्दै हुनुहुन्छ। विकली वर्ल्डमा आज मसँग रहेका सम्पूर्ण न्युजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझाव हामीलाई पक्कै पनि पठाउनुहोला। हाम्रो आइडी रहेको छ, फेसबुक आइडी रहेको छ किप्स एफएम 98.3 MHz, त्यस्तै इन्स्टाग्राम टिकटकमा पनि हामीलाई भेट्न सक्नुहुन्छ। यति भन्दै आजको लागि म निजल पनि बिदा भए, नमस्कार, टेक केयर, बाय बाय। सुन्दै गर्नुहोला किप्स एफएम 98.3, योर कम्प्यानियन।

0: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। किप्स मोस्ट वान्टेड, किप्स मोस्ट वान्टेड,
1: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।
2: फुलको डाले डालेमा तिम्रो रूपको लाले,
3: नेपाली चलचित्रका सदाबहार गीतहरु,
4: मेरो निन्द्राको तिर्खा रात र दिनको किन
3: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
4: भञ्जाङ चौतारी
3: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
6: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
8: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4911051198511709399851170939.
10: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
11: Join our community on Facebook for the latest updates and all the music you love.
10: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
12: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
15: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
16: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
15: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
16: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
14: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888
17: You can dance.
18: You can sing. All you gotta do is
19: just tune in.
1: Kips FM 98.3 MHz, your companion.
8: The radio of new generation.
2: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
11: अब धन नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
13: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
15: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 FM मा

0: This is Kips 98.3 FM, your companion.
1: एक फूल झरे रे केबो, एक फूल झरे रे केबो.
2: नेपाली सुपरहिट्स.

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: द रेडियो स्टेसन द्याट किप्स यू कुल, अलाइभ एन्ड इन्टरटेन्ड, किप्स एफएम 98.3 MHz, योर कम्पेनियन।
4: Bollywood Golden Hits.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
0: नेपाली पॉप Flashback. Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.
2: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
5: अब शल्यक्रिय बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
5: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 98511709 98511709
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
9: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
8: किन एएसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तो रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 512 35 444
2: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
1: सुनौलो याद सुनौलो गीत बॉलीवुड गोल्डन हिट्स किप्स एफएम 98.3 मेगाहर्ट्ज मा आइतबार र मंगलबार दिउँसो 4 बजे सोमवार र शुक्रवार बेलुकी 10 बजे पुराना बलिउड संगीतको जादु तपाईँकै रेडियो किप्स एफएम मा
10: जस्ट मुभ योर फीट जस्ट मुभ योर फीट एन्जॉय द डांस बीट एन्जॉय द डांस बीट डांस बीट फ्राइडे 8 a.m. एन्ड स्याटरडे 6 p.m.

Life-Changing Quotes. चिन्ता भनेको समयको पूर्ण बर्बादी हो। यसले केही पनि परिवर्तन गर्दैन, यसले तपाईँको आनन्द लुट्छ र केही नगर्न दिई तपाईँलाई व्यस्त राख्दछ।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: History of Rock.
6: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.
7: Tapai sundai hununcha.
8: K
7: E
8: E
9: B S
10: Keeps 98.3 FM, your companion.
3: Keeps FM 90.3 MHz presents Best Romantic Hindi Songs.

0: bye. Kingdom Mutual keeps 98.3 FM.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.
2: किप्स एफएम 98.3 प्रेजेंट्स पॉप आवर.
3: मुझे कैसे पता न चला कि तू मैनु प्यार.
2: एवरी फ्राइडे 12 PM.
4: आफरी आफरी आफरी आफरी उसने जाना की तारीफ मुमकिन नहीं.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: स्वस्थ जीवन, सुखी जीवन. हलेसी क्लिनिक सधैं तपाईंसँग.
8: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
9: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
10: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
2: फोन नम्बर 4910511, 4910511, 98511709399851170939.
11: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
12: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
11: किन एएसी लाइट ब्रिक नै?
12: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ.
11: वाह, मैले खोजेको जस्तो रहेछ.
12: स्ट्रङ, लाइट एन्ड स्मार्ट. एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ. फोन 01-591-3596, 98-012-3544.
13: You can dance.
14: You can sing. All you gotta do is
15: just tune in.
16: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
17: Babu, पानीको बिल तिरिदे ल.
18: ल तिरिदे.
19: बाबु, बत्तीको बिल तिर्दे आज.
18: ल ल तिरिदे.
17: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
18: ल त्यो पनि तिर्दे.
17: तर सबै कुरा यति छिटै कसरी तिरिस?
18: किनकि मसँग हाम्रो पात्र छ.
19: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट कसरी?
18: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
20: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
21: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
15: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
15: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: नेपाली पप फ्ल्याशब्याक Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.
17: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Raw News. मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
0: This is किप्स 98.3 एफएम योर कम्पानियन
1: किप्स एफएम 98.3 मेगाहर्ज प्रेजेन्ट्स बेस्ट रोमान्टिक हिन्दी सङ्ग्स

0: Life-Changing Quotes. डरपोक आफ्नो मृत्यु अगावै धेरै पटक मर्छ, तर बहादुरले मृत्युको स्वाद केवल एक पटक चाख्छ। यो भनाई हो विलियम शेक्सपियरको।
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
2: नेपाली चलचित्रका सदाबहार गीतहरू,
3: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on Kips FM 98.3.
4: झ्याप बत्ती गएर हैरानै भयो।
5: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
13: सुबिसु, छिटो पनि सुरक्षित पनि।
14: थप जानकारी तथा बुकिङका लागि
15: 01-42-88-8 98-12-35-88-8।
16: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
17: Time Sunday 7 p.m. Monday 9 a.m. and Thursday 2 p.m.
16: on Kips 98.3

सुन्दे हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक अहिले

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
2: म्युजिक मज्जा म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 एफएम मा
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511
10: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
0: द वर्ल्ड फुल अफ ट्रेमेन्डियस नम्बर्स अफ ट्रेन्ड एन्ड युर बिजी स्केड्युल Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
12: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
13: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
2: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
0: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
14: KIPS 98.3 FM. Your companion.
2: This is English Non-Stop Hits on KIPS 98.3 FM.

0: Kips 98.3 FM, your companion.
1: This one is for the boys.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: Keeps 98.3 FM. Yo ho.

र तपाईँलाई म स्वागत गर्दछु कार्यक्रम म्युजिक मजामा। कार्यक्रम म्युजिक मजा यस्तो कार्यक्रम हो जसमा तपाईँले नेपाली गीतको भरपूर मजा लिन सक्नुहुन्छ। यस कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ नेपाली आधुनिक गीत, नेपाली चलचित्रका गीतहरू र नेपाली पप गीत। किप्स एफएम 98.3 MHz तपाईँले हामीलाई संसारको कुनै पनि कुनाबाट सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com। र अब चाहिँ श्रोता मित्र, आजको यो कार्यक्रममा हामी पहिलो गीत सुन्नतिर लागौँ है त। आजको पहिलो गीत जुन मसँग रहेको छ त्यो हो एउटा सुमधुर गीत रहेको छ। गीतको बोल रहेको छ गाजलुती ठुला ठुला आँखा। हजुर, यो एउटा निकै नै राम्रो गीत छ गुलाम अलीको स्वरमा। र ओके, सो आज भने यही गीतबाट यो कार्यक्रमलाई सुरु गरौँ।

अघि श्रोता मित्र हामीले हाम्रो पहिलो गीत सुनिसक्यौ, काजलुती ठुला ठुला आँखा, गुलाम अलीको मिठो स्वरमा थियो यो गीत। र अब चाहिँ श्रोता मित्र, आजको यस कार्यक्रममा हामी दोस्रो गीत पनि सुनिहालौँ। दोस्रो गीत मसँग एउटा फिल्मी गीत रहेको छ, फिल्म लाहोरेबाट गीत वीरताको चिनो। यस गीतमा स्वर रहेको छ स्वर सम्राट नारायण गोपालको, लिरिक्स यस गीतमा दिनुभएको छ कुसुम गजमेर र तुलसी घिमिरेले, म्युजिक दिनुभएको छ यसमा रञ्जित गजमेरजीले। सो ओके, अब भने सुनौ यो गीत वीरताको चिनो फ्रम द मुभी लाहोरे।

हजुर श्रोता मित्र, हामीले भर्खरै गीत वीरताको चिनो सुन्यौँ मुभी लाउरेबाट। र अब चाहिँ श्रोता मित्र, पालो भएको छ हाम्रो सेगमेन्ट युट्युब धमाकाको। मित्र, युट्युब धमाका सेगमेन्टमा हामी सुन्ने गर्दछौ युट्युबमा धेरै धेरै भ्युज बटुल्न सफल गीत। सो यस सेगमेन्टमा आज हामी सुन्नेछौ गीत जुम्मा। यस गीतमा लिरिक्स, म्युजिक कम्पोजिसन र अरेन्जिङ रहेको छ उर्गेन दङको। सिङ्गर पनि उर्गेन दङ नै हुनुहुन्छ। फिमेल सिङ्गर यस गीतमा हुनुहुन्छ अन्नु चौधरी। ब्याक भोकल्स दिनुभएको छ वीरेन्द्र दङ र निमा लामाले। सो अल राइट फ्रेन्ड्स, लेट्स लिसन टु दिस सङ। र आफ्टर दिस सङ म लिन्छु एउटा छोटो ब्रेक। ब्रेक पछि म फेरि पनि आउनेछु कार्यक्रम म्युजिक मजामा, र यहाँलाई अरू पनि थुप्रै रमाइला रमाइला गीतहरू लिएर आउनेछु। हामीलाई सुन्दै रहनुहोला।

0: Joho Kips FM 98.3 MHz.
1: सुनाओ लो याद, सुनाओ लो गीत, बॉलीवुड गोल्डन हिट्स, कीप्स एफएम 98.3 मेगाहर्ट्ज़ मा।
2: दिल दीवाना, बिन सजना के।
1: आइतबार र मंगलबार दिवसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे। पुराना बॉलीवुड संगीत को जादू तपाईं की रेडियो कीप्स एफएम मा।
3: किप्स 98.3 एफएम मा गजल संसार
4: मुझसे मिलने शमा जलाकर आज महल में आज
3: गजल संसार
4: गम का खजाना तेरा भी है मेरा भी।
5: हर एक शनिवार बिल्की 10 बजे
6: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
7: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 9851170939 9851170939।
10: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
11: अरु हैन ए एसी लाइट ब्रिक नै रोज्नुस्
10: किन ए एसी लाइट ब्रिक नै
11: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
10: वाह मैले खोजेको जस्तो रहेछ
11: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-3544
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
15: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
15: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
1: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
16: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-012-35-888
17: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
18: बाबु पानीको बिल तिरिदे ल
19: ल तिरिदे
20: बाबु बत्तीको बिल तिरिदे आज
19: ल ल तिरिदे
18: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
19: ल त्यो पनि तिरिदे
18: तर सबै कुरा यति छिटै कसरी तिरिस
19: किनकि मसँग हाम्रो पात्र छ
20: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
19: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ
20: छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
21: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
22: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trending.

0: किप्स 98.3 एफएम मा यो हो म्यूजिक मज़ा म्यूजिक मज़ा
1: अलराइट ब्रेक पछि कार्यक्रम म्युजिक मजामा यहाँलाई पुनः म स्वागत गर्दैछु युक्ता यस कार्यक्रममा हामी सुन्दैछौँ पुरानो नयाँ सबै किसिमका नेपाली गीतहरू हजुर सुनेर हामी यस कार्यक्रममा गीतहरूको भरपूर आनन्द लिइरहेको छौँ अहिले तपाईँ ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो स्टेशन द्याट किप्स यू कूल किप्स यू लाइव एन्ड किप्स यू इन्टरटेन्ड तपाईँले हामीलाई लाइक गर्नुहोला हाम्रो फेसबुक पेजलाई फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/KipsFM र हामीलाई फलो गर्नुहोला हाम्रो इन्स्टाग्राम पेजलाई पनि र साथसाथै म यो पनि भन्न चाहन्छु मित्र यदि कार्यक्रमप्रति केही सल्लाह सुझाव छ भने हामीलाई हाम्रो फेसबुक पेजमा लेखेर पठाउन सक्नुहुन्छ ओके सो अब चाहिँ कार्यक्रम म्युजिक मजामा हामी सुन्नेछौँ नयाँ नयाँ गीत हाम्रो सेगमेन्ट के छ नयाँमा
0: के छ नयाँ के छ नयाँ
1: हजुर यस सेगमेन्टमा हामी तिनवटा नयाँ नयाँ गीतहरू सुन्ने गर्दछौँ सो आज यही सेगमेन्टको पहिलो गीत भने हामी सुन्नेछौँ तिमीलाई सम्झेर टु यस गीतमा लिरिक्स म्युजिक र भोकल रहेको छ केहर सिंह लिम्बुको म्युजिक प्रड्युसर यस गीतको हुनुहुन्छ सागर संसार राई मिक्सिङ र मास्टरिङ पनि गर्नुभएको छ सागर संसार राईले नै

ओके साथीहरू, हामीले सुन्यौँ गीत तिमीलाई सम्झे र टु बाई केहर सिंह लिम्बू. अल राइट, सो अब के छ नयाँ सेगमेन्टको, हामी दोस्रो गीत सुन्नेछौँ. दोस्रो गीत यस सेगमेन्टमा रहेको छ रिमाई. यो गीत चाहिँ मुभी पुजार सार्कीको रहेको छ. यस गीतको सिङ्गर हुनुहुन्छ देवेन्द्र बराल र मुना थटाल. लिरिक्स दिनुभएको छ दिनेश राउतले, म्युजिक दिनुभएको छ सुभाष भुसालले, अरेन्जिङ यस गीतमा रहेको छ उदय राज पौडेलको, मिक्सिङ मास्टरिङ श्यामश्वेत र शैलीले गर्नुभएको छ, असिस्टेन्ट मिक्सिङ किरण सुनारको रहेको छ.

All right, साथी हामीले सुन्यौं गीत रिमाई के सुन्ने सेगमेन्टको दोस्रो गीत अब भने यही सेगमेन्टको तेस्रो गीत अब हामी सुन्नेछौ ओके तेस्रो गीत चाहिँ मुभी मनसराबाट रहेको छ गीतको बोल रहेको छ छ्यालको यसमा लिरिक्स रहेको छ हर्क सौदको कम्पोजिसन जुमा लिम्बुले गर्नुभएको छ वोकल सनु पौडेल र जुमा लिम्बुको नै रहेको छ साउन्ड डिजाइनिङ गङ्गा थापाले गर्नुभएको छ वोकल रेकर्डिङ मिक्सिङ मास्टरिङ कोभिड बज्रको रहेको छ अलराइट मित्र यो गीत सँगसँगै हाम्रो के छ नयाँ सेगमेन्ट पनि यही सकिनेछ र यो गीतपछि हामी लिनेछौँ एउटा अर्को छोटो ब्रेक ब्रेकपछि फेरि पनि कार्यक्रम म्युजिक मजामा म युक्त आउने नै छु र अरू पनि थुप्रै रमाइलो रमाइलो गीत यहाँको लागि लिएर आउनेछु किप्स एफएम 98.3 मेगाहर्ट्जलाई ट्युन इन गर्दै रहनुहोला

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
7: कलियुग टाइम्स एवरी डे 11 to 12 p.m.

ओके श्रोता मित्र, हाम्रो यो अन्तिम चरणमा पनि म आइसकेकी छु कार्यक्रम म्युजिक मजामा। तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 MHz र म हुँ आरजी युक्ता। र अब चाहिँ श्रोता मित्र, फेरि पनि हामी एउटा फिल्मी गीत सुन्नेछौँ। चलचित्र तृष्णाबाट रहेको छ गीत समय पन्छी हो। यस गीतका गायक हुनुहुन्छ ड्यानी डेङजोङपा, निकै नै चर्चित नायक पनि हुनुहुन्छ उहाँ। यस गीतमा सङ्गीत दिनुभएको छ रञ्जित गज।

श्रोता मित्र भर्खर हामीले सुनिसक्यौँ गीत समय पन्छी हो डेनी डेनी डोम्पाको आवाजमा रहेको थियो यो गीत। अब चाहिँ श्रोता मित्र हाम्रो अर्को गीत जुन म तपाईँहरूको लागि राख्दैछु त्यो हो गीत तिम्रो त्यो हँसिलो मुहारको। हजुर, यो पनि एउटा निकै नै सुमधुर गीत रहेको छ जसमा चाहिँ भोकल दिनुभएको छ दीपक खरेलले। लिरिक्स र म्युजिक यस गीतमा रहेको छ सम्भुजित बास्कोटाको।

हजुर श्रोता मित्र, तिम्रो त्यो हँसिलो मुहारको भर्खरै हामीले यो गीत सुन्यौ। अब चाहिँ श्रोता मित्र, हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसकेको छौँ। समय पनि एक घन्टाको सकिन आँटेको रहेछ, तर पनि श्रोता मित्र, एउटा अन्तिम गीत सुन्ने समय हामीसँग छँदैछ। र अन्तिम गीत जुन आज म यहाँहरूको लागि राख्दैछु, त्यो गीतको बोल रहेको छ ओमैचा। हजुर, यस गीतमा गायकहरू हुनुहुन्छ ब्रिजेश श्रेष्ठ र वर्षा कर्माचार्य। बिट्स मिक्सिङ र मास्टरिङ पनि ब्रिजेश श्रेष्ठको नै रहेको छ। यसमा कम्पोजिसन र लिरिक्स रहेको छ बियन्डको। ओके श्रोता मित्र, यो गीत अब म तपाईँहरूको लागि राख्दैछु, र यस गीत सँगसँगै म पनि तपाईँहरूसँग बिदा माग्न चाहे। सधैँ खुसी रहनुहोला, स्वस्थ रहनु।

Life-Changing Quotes. जीवनको लम्बाई होइन गहिराई महत्व राख्दछ, यो भनाई हो राल्फ वाल्डो एमर्सनको।

0: best romantic Hindi song.
1: Best romantic Hindi song.
0: Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
2: You can dance.
3: You can sing. All you gotta do is
4: just tune in.
3: Gifts FM 98.3 MHz, your companion. The radio of new generation.
5: Amilai Sunhos, www.gipsfm.com Marfot. Just tune in, Radio Naya Generation Ko.
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
8: सुनौलो याद, सुनौलो गीत, बॉलीवुड गोल्डन हिट्स. किप्स एफएम 98.3 MHz. आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे. पुराना बलिउड संगीतको जादू तपाईँकै रेडियो किप्स एफएममा.

0: number 14.
1: मूवी
2: पति पत्नी और वो दो
1: सॉन्ग
2: दिल वाले चोर।

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनु होला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स
4: यु क्यान सिंग ऑल यु गॉट टु डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि
10: थप जानकारी तथा बुकिङका लागि
11: 01-42-3888 98-12-35-88
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
15: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
16: Hollywood Times, every day, 11 to 12 p.m.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Tips Most Wanted Tips Most Wanted
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show

0: Number 5. Let the
1: worries fade away. Movie Cocktail 2.

0: Top Song of the Week at number 1.
1: Movie
2: Alpha
1: Song
2: Massacre.

0: फेरि छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन नानमान्नुस, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888।
7: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: Gibbs 98.3 FM your companion
2: Nepali pop flashback

0: Don't change the station. We'll be right back. You are listening to KIPPS FM 98.3 MHz. Your companion. Just tune in.
1: 하즈르 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ

0: एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my Worldlink and always stay connected wherever you are.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
4: म्युजिक मज्जा
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
5: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम।
6: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
7: सुजल पा अनि गिन नमस्कार किप्स 98.3 एफएम।
8: यो हो किप्स 98.3 एफएम, तपाईँ सँगको सहयात्रा।
3: नेपाली पप फ्ल्याशब्याक

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यहीं सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।